0: امریکی صدر ڈونلڈ ٹرمپ کے کنٹرول روم میں ایران کے حملے بابت کابینہ ممبرن کی بریفنگ. نائب صدر جے ڈی وینس، سیکرٹری آف اسٹیٹ مارکو روبیو، سی آئی ڈائریکٹر جان ریڈکل، جوائنٹ چیفز چیئرمین جنرل ڈین کین، ایسٹر وٹکوف بیا عملدارن صدر ٹرمپ کے تازہ.
1: آپ سن رہے تھے جی اے
2: آپ سن رہے ہیں
3: آپ سن رہے ہیں
2: جی اے ایف ایم ایم ایف ایم جی اے ایف ایم 88 نیٹورک، سندھ کی آواز.
4: اپنا شہر، اپنا گھر، ماتلی اور ماتلی کی آواز، جی اے ایف ایم 90.4.
5: पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
6: तपोए जीए एफएम 90.4 मातली बदी निक एडो एफएम रेडियो आए
5: जेको हले तो बिना ब्रेक ए मुसलसल
6: आई. हां गोठन शहरन आई परे परे ताई बुधो विंदड़ रेडियो जीए एफएम मातली बदीन.
5: बस पो हाने खणो फोन आई पेंजे इश्तियार हलाण लाए
6: असान जे स्टेशन मैनेजर यूनस बकारी सा हिन नंबर ते राब्तो कंदा
5: 0331252578.
6: जी हां बुका